जय प्रसाद तू प्रगट संसार, तिस प्रभ को मूल ना मनो विसार। जय प्रसाद तेरा परताप, रे मन मूड तू ताको जाप।